0: आवाज़ें ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज़ें ताजिक 4 बजे दुशंबे नगर और 4:30 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियां आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज़्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: نمازده جیپیاریس نوالو آب ریدی اوزید اوجیه کندی کند که سیدی اکشمه سون رای عبیب که ساته شویر نیوزو و اور هماره پردیوسر علی شرشیر علیه. ایسا گنته که موکی خبره دوشنبه می آرتیک سایوگ سنگتان که سده سده شوکی و دیوگ منتریوکی چوتی بیتا گیو جیدوگی. تاجیکستان که 20 ویگیانی گشای ویگیان اکادمی که نیامیت وار سنباند سده سیا چونه گیه. بوریان سمچار هندی بحاکو سون سکته هست.

0: आवाज़ ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज़ ताजिक 4 बजे दुशंबे नगर और 4:30 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियां आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज़्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: نماز جیپیر اسنی والو آبریدی اوزی توجیه کندی کند کو سیدی اکشمه سون رای بیب که ساته شویرانی اوزو و اور هماره پردیوسر علی شرشیر علیه. ایسا گنته که موکی خبره. دوشنبه می آرتیک سایوک سنگتان که سدس دیشو که اودیوگ منتریو که چوتی بیتا گیو جیدو گی. تاجیکستان که 20 ویگیانی گشای ویگیان اکادمی که نیامیت وار سنباند سدس چونه گیه. بوریان سمچار هندی بحاکو سن سکته هست.